0: प्रस्तुत थियो केही लोक तथा आधुनिक गीतहरू। यो प्रसारण हो आकाशवाणीको र बपालो समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मंगलबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले जकार्तामा इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान बिन्ताङ आदिपूर्ण प्रदान गरिएको छ। लोकसभा अध्यक्ष, रक्षा मन्त्री र विदेश मन्त्रीद्वारा प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीमा 2026 डुरान्ट कप प्रतियोगिताको ट्रफी अनावरण गर्नुहुँदै त्यसको उद्घाटन गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले आज राष्ट्रिय राजधानीमा हरियाली बढाउने उद्देश्यले एक पेड़ माके नाम अभियान अन्तर्गत 70 लाख बिरुवा रोप्ने अभियानको शुरूआत गर्नुभयो। अनि भारतले केरलम को कोचीमा भोलिदेखि शुरू हुने 2 दिने ब्रिक्स महिला मन्त्री स्तरीय बैठक आयोजना गर्ने भएको छ।

0: अब समाचार विस्तारमा प्रधानमन्त्री नरेन्द्र मोदीले जकार्तामा इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नुभयो। बैठकको क्रममा द्विपक्षीय सम्बन्धका सबै पक्षहरूको समीक्षा गरियो र दुई देशहरूबीचको व्यापक रणनीतिक साझेदारीमा नयाँ गति प्रदान गरिएको छ। दुई नेताहरूले पारस्परिक हितका क्षेत्रहरूमा सहयोग बढाउन सम्झौता गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले 2018 भारत र इन्डोनेसिया बीच स्थापित व्यापक रणनीतिक साझेदारी प्रगतिको नयाँ चरणमा प्रवेश गरिरहेको बताउनुभयो। जकार्तामा राष्ट्रपति प्रबोवो सुबियान्तोसँग संयुक्त पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले बढ्दो पारस्परिक विश्वासले रक्षा, सुरक्षा र समुद्री क्षेत्रमा सहयोगलाई बलियो बनाएको र दुवै देशले रक्षा आदान प्रदान, आपदा प्रबन्धन सहयोग र औद्योगिक सहकार्य विस्तार गर्न सहमत भएको उल्लेख गर्नुभयो। श्री मोदीले यो साझेदारी विकास, सुरक्षा, प्रविधि, संस्कृति र शिक्षा लगायत धेरै क्षेत्रहरूमा अगाडि बढ़िरहेको बताउनुभयो। द्विपक्षीय सम्बन्धको भविष्यको बारेमा उहाँले भारत इन्डोनेसिया साझेदारीमा आजबाट नयाँ सुनौलो अध्याय शुरू हुने घोषणा गर्नुभयो।
1: 2018 बनी हमारी कॉम्प्रिहेंसिव स्ट्रेटेजिक पार्टनरशिप आज एक नई उड़ान ले रही है। हम डेवलपमेंट, सिक्योरिटी, टेक्नोलॉजी, कल्चर और एजुकेशन हर क्षेत्र में महत्वपूर्ण कदम बढ़ा रहे हैं। मुझे विश्वास है आज से भारत इंडोनेशिया साझेदारी का एक सुनहरा अध्याय शुरू होगा और इस सुनहरे अध्याय का बहुत बड़ा सकारात्मक प्रभाव 21वीं सदी की दुनिया पर होगा, पूरी मानवता पर होगा।
0: प्रधानमन्त्रीले आज हस्ताक्षर गरिएको सम्झौताले भारतको उच्च गुणस्तरीय र किफायती औषधिहरू इन्डोनेसियाका जनताका लागि अझ सजिलै पहुँचयोग्य बनाउने बताउनुभयो। उहाँले भन्नुभयो, भारतले इन्डोनेसियाले डाक्टर र स्वास्थ्य सेवा पेशेवरहरूको क्षमता निर्माणमा योगदान पुर्याउनेछ। उहाँले उल्लेख गर्नुभयो, भारत विकसित गहुँको बिउको आपूर्तिले इन्डोनेसियाको खाद्य सुरक्षालाई बलियो बनाउनेछ र दुवै देशहरूले दिगो कृषि र कृषि प्रविधिमा उत्कृष्ट अभ्यासहरू गर्नेछन्। श्री मोदीले उल्लेख गर्नुभयो, दुवै पक्षले महत्वपूर्ण खनिज र स्टीलको लागि आपूर्ति श्रृङ्खलाहरू बलियो बनाउन महत्वपूर्ण सम्झौता गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान बिन्ताङ आदि पूर्ण प्रदान गरिएको छ। इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले एक समारोहमा उहाँलाई उक्त पुरस्कार प्रदान गर्नुभयो। यसअघि प्रधानमन्त्री मोदीलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको थियो, जहाँ बालबालिकाहरूले दुवै देशको राष्ट्रिय झण्डा फहराउँदै गरेको देखिन्थ्यो। त्यहाँ उपस्थित बालबालिकाहरूले प्रधानमन्त्री श्री मोदी र राष्ट्रपति प्रबोवो सुबियान्तोलाई न्यानो स्वागत गरे। दुवै नेताहरूले द्विपक्षीय सम्बन्धका सबै पक्षहरूको समीक्षा गर्न प्रतिनिधि मण्डल स्तरीय वार्ता गरे र व्यापार, रक्षा, समुद्री सुरक्षा, डिजिटल प्रविधि, स्वास्थ्य, शिक्षा र सांस्कृतिक आदान प्रदानमा सहयोग बढाउने तरिकाहरूबारे छलफल गरे। वार्तापछि धेरै सम्झौताहरूमा हस्ताक्षर गरियो। प्रधानमन्त्री मोदीले यो भ्रमणलाई भारत इन्डोनेसिया सम्बन्धमा नयाँ अध्यायको शुरूआतको रूपमा वर्णन गर्नुभयो। उहाँले भन्नुभयो, दुवै देशहरू इन्डो प्रशान्त क्षेत्रमा शान्ति, स्थिरता र विकास सुनिश्चित गर्न मिलेर काम गर्न प्रतिबद्ध छन्। लोकसभा अध्यक्ष ओम बिरलाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान बिन्ताङ आदिपूर्ण अफ द रिपब्लिक अफ इन्डोनेसिया प्रदान गरिएकोमा बधाई दिनुभएको छ। सामाजिक सञ्जाल पोस्टमा लोकसभाका अध्यक्षले भन्नुभयो, यो प्रतिष्ठित पुरस्कारले भारत इन्डोनेसिया साझेदारीलाई अझ बलियो बनाउँछ र द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्न र क्षेत्रीय तथा विश्वव्यापी सहयोगलाई अगाडि बढाउन प्रधानमन्त्रीको दूरदर्शी नेतृत्वको मान्यताको रूपमा काम गर्दछ। रक्षा मन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीलाई इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान इन्डोनेसिया गणराज्यको बिन्ताङ आदिपूर्ण प्रदान गरिएकोमा बधाई दिनुभएको छ। सामाजिक सञ्जाल पोस्टमा श्री सिंहले यो असाधारण सम्मान प्रधानमन्त्री श्री मोदीको दूरदर्शी नेतृत्व, परिवर्तनकारी राजनेता र पारस्परिक विश्वास, सम्मान र साझा प्रगतिमा आधारित विश्वव्यापी साझेदारीलाई सुदृढ पार्दै भारतको राष्ट्रिय हितलाई अगाडि बढाउने अटल प्रतिबद्धताको शक्तिशाली मान्यता भएको बताउनु भएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले प्रधानमन्त्री नरेन्द्र मोदीलाई इन्डोनेसियाको बिन्ताङ आदिपूर्ण पुरस्कार प्रदान गर्नु सबै भारतीयहरूका लागि अत्यन्तै गौरवको कुरा भएको बताउनु भएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै डाक्टर जयशंकरले यो सम्मान भारतको व्यापक रणनीतिक साझेदारीलाई सुदृढ पार्न र भारत आसियान सम्बन्धलाई सुदृढ पार्न प्रधानमन्त्री

0: अर्थपूर्ण हुन्छ जब यो जनकल्याण र समाजको कल्याणको भावनाबाट प्रेरित हुन्छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीमा 2026 डुरान्ड कप प्रतियोगिताको ट्रफी अनावरण गर्नुहुँदै त्यसको उद्घाटन गर्नुभयो। आफ्नो सम्बोधनमा राष्ट्रपतिले यस वर्ष डुरान्ड कप, प्रेसिडेन्ट कप र सिमला ट्रफी जित्न नयाँ टोलीहरूले प्रतिस्पर्धा गर्ने उल्लेख गर्नुभयो। उहाँले यस वर्षको प्रतियोगितामा श्रीलङ्काले टोलीको सहभागिताप्रति खुसी व्यक्त गर्नुभयो। राष्ट्रपतिले प्रतियोगितामा भाग लिने सबै टोली र खेलाडीहरूलाई शुभकामना व्यक्त गर्नुभयो। उहाँले उनीहरूलाई खेलकुदको भावनालाई कायम राख्न र आफ्नो उत्कृष्ट प्रदर्शन गरेर यस ऐतिहासिक प्रतियोगिताको प्रतिष्ठा बढाउन आग्रह गर्नुभयो।
1: फुटबल विश्व के सबसे लोकप्रिय खेल में से एक है। ये खेल उत्कृष्टता, एकता और खेल भावना का एक अनुपम उदाहरण है। फुटबॉल लोगों को एक दूसरे से जोड़ता है। खेल भावना का महत्व केवल खेलों तक सीमित नहीं है, ये एक महत्वपूर्ण जीवन मूल्य है जो हमें समानता, सहयोग और विपरीत परिस्थितियों में भी दृढ़ बने रहने की सीख देता है।
0: प्रधान रक्षा कर्मचारी जनरल एनएस राजा सुब्रमणी, सेना प्रमुख धीरज सेठ र नौसेना प्रमुख एडमिरल कृष्ण स्वामीनाथन पनि यस अवसरमा उपस्थित थिए। उपराष्ट्रपति सीपी राधाकृष्णनले नयाँ दिल्लीस्थित उपराष्ट्रपति भवनमा प्रख्यात समाज सुधारक रेटामलाई श्रीनिवासनको जन्म जयन्तीमा पुष्पहार अर्पण गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले आज राष्ट्रिय राजधानीमा हरियाली बढाउने उद्देश्यले एक पेड़ मा के नाम अभियान अन्तर्गत 70 लाख बिरुवा रोप्ने अभियानको शुरूआत गर्नुभयो। यस अवसरमा बोल्नुहुँदै श्री शाहले यो अभियानलाई दिल्लीको पर्यावरणलाई रूपान्तरण गर्ने दिशामा एक महत्वपूर्ण पहलको रूपमा वर्णन गर्नुभयो। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीले पर्यावरण संरक्षणलाई प्रवर्धन गर्न एक पेड़ माके नाम अभियान शुरू गर्नुभएको उल्लेख गर्नुभयो। गृहमन्त्रीले सरकारले यमुना नदी सफा गर्न निरन्तर प्रयास गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, विगत एक वर्षमा 129 ढल प्रशोधन केन्द्रहरू सञ्चालनमा आएका छन् जसले नदीमा प्रशोधित पानीको प्रवाह सुनिश्चित गर्दछ। उहाँले यो पनि प्रकाश पार्नुभयो, दिल्ली सरकारले नयाँ विद्युतीय सवारी नीति लागू गरेको छ र हरियो दिल्लीको दृष्टिकोणलाई साकार पार्न प्रतिबद्ध छ। श्री शाहले सबै नागरिकहरूलाई आफ्ना आमाहरूको सम्मानमा बिरुवा रोप्न अपील गर्नुभयो। भारतले केरलमको कोचीमा भोलिदेखि शुरू हुने 2 दिने ब्रिक्स महिला मन्त्रीस्तरीय बैठक आयोजना गर्ने भएको छ। महिला तथा बाल विकास मन्त्रालयले यस बैठकमा ब्रिक्स सदस्य देशका मन्त्रीहरूले आफ्नो ब्रिक्स अध्यक्षताको नेतृत्वमा सहयोगलाई सुदृढ पार्ने र महिला नेतृत्वको विकासको लागि साझा दृष्टिकोण अगाडि बढाउने बताएको छ। उनीहरूले प्रस्तावित नतिजाहरूमा छलफल गर्नेछन् र ब्रिक्स सदस्य देशहरूबीच सहयोगलाई अझ बढाउन रणनीतिक मार्गदर्शन प्रदान गर्नेछन्। यो मन्त्रीस्तरीय बैठक यस महिनाको 6 र 7 जुलाईमा आयोजित ब्रिक्स महिला कार्य समूहको बैठकपछि हुँदैछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले जकार्तामा इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान बिन्ताङ आदिपूर्ण प्रदान गरिएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीमा 2026 डुरान्ड कप प्रतियोगिताको ट्रफी अनावरण गर्नुहुँदै त्यसको उद्घाटन गर्नुभयो। अनि भारतले केरलमको कोचीमा भोलिदेखि शुरू हुने 2 दिने ब्रिक्स महिला मन्त्रीस्तरीय बैठक आयोजना गर्ने भएको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
2: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र अब सुन्नुहोस् नरेन्द्र गुरुङ अनि डिजी बराइलीको युगल स्वरमा यो लोकगीत।

अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचक खनक थापा। विषय रहेको छ प्रधानमन्त्रीको इन्डोनेसिया भ्रमण। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले 6 देखि 11 जुलाई 2026 इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको 3 देशको भ्रमण गर्दै हुनुहुन्छ। भ्रमणको पहिलो चरणमा श्री मोदीले 6 देखि 8 जुलाईसम्म इन्डोनेसियामा रहनुहुनेछ। यो प्रधानमन्त्रीको 4थो भ्रमण र मई 2018 व्यापक रणनीतिक साझेदारीमा सम्बन्ध बनेपछिको पहिलो द्विपक्षीय भ्रमण हुनेछ। यो भ्रमणले दुई देशबीच वृहत रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउनेछ। भारतको रक्षा र सुरक्षा सहयोगले उच्च स्तरीय भ्रमणहरू, नियमित द्विपक्षीय र बहुपक्षीय अभ्यासहरू र गहिरो रक्षा उद्योग सहयोग मार्फत बढ्दो गति विस्तार गरेको देखेको छ। समुद्री छिमेकीको रूपमा दुवै देशहरूले 2018 इन्डो पेसिफिकमा भारत इन्डोनेसिया समुद्री सहयोगको साझा दृष्टिकोण अप्नाएका थिए। आइएफसी आइओआरमा इन्डोनेसियाली सम्पर्क अधिकारीको नियुक्तिले हाम्रो समुद्री क्षेत्र जागरूकतालाई थप प्रोत्साहन दिनेछ। भारतले एनडिए र डिएसएससीमा इन्डोनेसियाली क्याडेटहरू र अधिकारीहरूको लागि स्थानहरू पनि छुटाउनेछ, जसले गर्दा रक्षा क्षमता निर्माण बढ्नेछ। यो भ्रमणले रक्षा र समुद्री साझेदारीलाई अगाडि बढाउन मद्दत गर्नेछ। विकसित भारत 2047 र एमास गोल्डेन इन्डोनेसिया

0: 2045 को विकासनात्मक दृष्टिकोण बीच बलियो तालमेल छ। इन्डोनेसिया आसियन क्षेत्रमा भारतको दोस्रो ठूलो व्यापारिक साझेदारको रूपमा उभिएको छ। 2025-26 द्विपक्षीय व्यापार 24.78 बिलियन अमेरिकी डलर थियो। इन्डोनेसियामा 130 भन्दा बढी भारतीय कम्पनीहरूले विभिन्न क्षेत्रहरूमा लगानी गरेका छन्। यो भ्रमणले भारतलाई व्यापार र लगानीतर्फ बढ्न मद्दत गर्नेछ। भारतले लचिलो खाद्य सुरक्षा सहयोग निर्माण गर्ने दिशामा काम गरिरहेको छ। इन्डोनेसियाको खाद्य सुरक्षा प्राथमिकताहरूमा भारतको सहयोगमा 100 टन उच्च गुणस्तरको DWR-162 गहुँको बिउको आपूर्ति समावेश छ। यी प्रयासहरू लचिलो र दिगो कृषि सहयोग विस्तार गर्ने विकास गर्ने हाम्रो व्यापक संलग्नताको अंश हुन्। इन्डोनेसियाले विश्वव्यापी महत्त्वपूर्ण खनिज क्षेत्रमा प्रभुत्व जमाएको छ। विश्वको निकल भण्डारको लगभग 21% हिस्सा इन्डोनेसियासित छ र तामा, बक्साइट र टिनको शीर्ष विश्वव्यापी उत्पादकहरूमा पर्दछ। यो भ्रमणले महत्त्वपूर्ण खनिज सहयोगलाई बलियो बनाउनेछ। इन्डोनेसियाले भारतलाई साझेदारको रूपमा हेर्छ। हाम्रो सार्वजनिक वितरण प्रणाली, सामल सुदृढीकरण योजना, मल अनुदान सुधार, एग्री स्टेक आदि जस्ता सामाजिक कल्याणकारी योजनाहरूबाट सिक्न धेरै प्रतिनिधि मण्डलहरूले भारतको भ्रमण गरेका छन्। भारत र इन्डोनेसियाले पनि धेरै विकास प्राथमिकताहरू साझा गर्छन्। राष्ट्रपति प्रबोको नेतृत्वमा 30 लाखबाट 36 लाखसम्म कभरेज विस्तार इन्डोनेसियाको महत्वाकांक्षी निशुल्क पौष्टिक भोजन पहल भारतको मध्याह भोजन कार्यक्रम पीएम पोषणमा आधारित छ। यस यात्राले ज्ञान बाँडफाँड गरेर विकास प्रदान गरेको देखाएको छ। यसमा इन्डोनेसियाको रेड एन्ड व्हाइट भिलेज कोअपरेटिभ्स पनि सामेल छ, जुन राष्ट्रपति प्रबोमो सुबियान्तोद्वारा सुरु गरेको सरकार समर्पित पहल हो। यस कार्यक्रमले देशभर 80,000 आत्मनिर्भर आर्थिक केन्द्रहरू सृजना गर्ने लक्ष्य राखेको छ र यी कोअपरेटिभ्सको एक तत्त्व भनेको गाउँ क्लिनिकहरू स्थापना गर्नु र सस्तो औषधिहरूको आपूर्ति गर्नु हो। इन्डोनेसियाले भारतको सस्तो औषधि पहल, जन औषधि थोक आपूर्ति ढाँचा अप्नाएर यी कोअपरेटिभ्सभित्र आवश्यक गाउँ क्लिनिकहरू स्थापना गर्न भारतसँग मिलेर काम गरिरहेको छ। अर्को पहलमा युपिआई र इन्डोनेसियाको क्युआरआइएस डिजिटल भुक्तानी इको सिस्टमहरू बीचको ठूलो जडान समावेश छ, जसमा हाल काम भइरहेको छ। यसले दुवै देशका जनता बीचको यात्रा, पर्यटन, व्यापार र व्यापारिक अन्तर्क्रियालाई सरल, छिटो र थप निर्वाध बनाउनेछ। इन्डोनेसिया ओपन नेटवर्क एउटा खुल्ला डिजिटल पूर्वाधार, जुन भारतको ओपन नेटवर्क फर डिजिटल कमर्सको समावेशी डिजाइनमा मोडल गरिएको थियो। यसले एमएसएमईहरूद्वारा राष्ट्रिय र डिजिटल बजारहरूमा अझ राम्रो पहुँच सृजना गर्नेछ। भारत र इन्डोनेसिया लामो समयदेखि सांस्कृतिक र व्यापारिक सम्बन्धसँग निकट समुद्री छिमेकी हो। प्रधानमन्त्री श्री मोदी र राष्ट्रपति प्रबोमले इन्डोनेसियाको सबैभन्दा ठूलो भगवान शिवको मन्दिर परिसर प्रम्बानन मन्दिर परिसरको भ्रमण गर्नेछन्। भारतले 2027 गुरुदेव रविन्द्रनाथ टेगोरको इन्डोनेसिया भ्रमणको शताब्दीको स्मरण गर्दैछ।
1: श्रोता, अहिले प्रस्तुत थियो समसामयिक समीक्षा। यो प्रसारण हो आकाशवाणीको र म यहाँ अघि राखिरहेका छौं केही फिल्मी गीतहरू। तौनो श्रोता, कार्यक्रमको पहिलो सांगीतिक कोशीले स्वीकार्नुहोस् शालिमार फिल्मबाट गुञ्जनेश्वर छ उषा उत्थुप अनि साथीहरूको, जहाँ संगीत हामी पाउँछौ आरडी वर्मनको अनि शब्द रचना आनन्द बक्सीको।

0: फिल्मी गीतहरूको प्रसारणपछि अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार सारण मंगलबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदी र इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले आज जकार्तामा भएको वार्तामा भारत इन्डोनेसिया व्यापक रणनीतिक साझेदारीलाई सुदृढ पार्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुभयो। दुई नेताहरूले रक्षा, महत्वपूर्ण खनिज, कृषि, स्टील, समुद्री सहयोग र उद्यमन प्रविधिहरू समेट्ने धेरै सम्झौता ज्ञापनमा हस्ताक्षरको साक्षी बनेका छन्। दुवै नेताहरू जकार्तामा आइआइएम बेङ्गलोरको शाखा स्थापना गर्न सहमत भए। दुवै पक्षले उत्पादन, खाद्य सुरक्षा र डिजिटल प्रविधिमा सहयोगलाई सुदृढ पार्न पनि सहमत भए। संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति प्रबोवोले भारतलाई एक विश्वसनीय रणनीतिक साझेदारको रूपमा वर्णन गर्नुभयो र प्रमुख क्षेत्रहरूमा सम्बन्ध विस्तारको स्वागत गर्नुभयो। असम सरकारका मन्त्री विश्वजित दैमारीले राज्यमा कानून अनुसार धर्म परिवर्तन गर्न प्रतिबन्ध लगाएको र यस विरुद्ध कडा कानून लागू भइसकेको बताउनुभयो। धर्म परिवर्तन सम्बन्धी कुनै गुनासो आएमा अभियुक्तलाई तत्काल कानूनी कार्यवाही गर्ने उहाँले बताउनुभयो। मन्त्री दैमारीले मानिसहरूलाई धर्म परिवर्तनका घटनाहरूमा सतर्क रहन र त्यस्ता गतिविधिहरूको बारेमा अधिकारीहरूलाई रिपोर्ट गर्न अपील गर्नुभयो। यो उल्लेखनीय छ कि विधानसभाको बजेट सत्रको पहिलो दिन आदिवासी संस्कृति र धार्मिक स्वतन्त्रता सम्बन्धित एक प्रश्नको जवाफमा मन्त्री दैमारीले स्थानीय जनताको धार्मिक तथा

सामाजिक सुरक्षाबारे पनि जवाफ दिनुभएको थियो। उहाँले बोडो मानिसहरूलाई उनीहरूले आफ्नो आदिवासी परम्परालाई अक्षुण्ण राख्ने हो वा इसाई रहने भन्ने बारे निर्णय गर्नुपर्दछ भने बताउनुभयो। मन्त्रीले यो पनि आरोप लगाउनुभयो कि राज्यमा धार्मिक अल्पसंख्यकहरूको एक वर्गले अल्पसंख्यक समुदायलाई उपलब्ध सबै सुविधाहरू र आदिवासी समुदायका लागि आरक्षित सुविधाहरूको अवैध रूपमा अनुसूचित जनजाति एसटीको दर्जा प्राप्त गरेर लाभ उठाइरहेका छन्। यस्ता घटनाको छानबिन गरी आवश्यक कार्यवाही गर्नुपर्ने उहाँको भनाइ छ। असम विधानसभाको बजेट सत्रको दोस्रो दिन मंगलबार प्रश्नकालमा भाजपा विधायक कमलक्सा डे पुराकायस्थाले बदरपुर किल्लाको बारेमा सोधेको प्रश्नको जवाफमा पर्यटन मन्त्री अजन्ता नेओकेले भन्नुभयो कि राज्य सरकारलाई पर्यटन विभाग यस ऐतिहासिक किल्लाको महत्वबारे अवगत छ। पर्यटन मन्त्रीले पुरातत्व विभागबाट प्राप्त तथ्य अनुसार ऐतिहासिक बदरपुरमा किल्ला असमको श्रीभूमि जिल्लामा बर्का नदीको बायाँ किनारमा अवस्थित छ। स्थानीय तथ्य र केही लिखित कागजातका अनुसार यो कछारी राजा गोविन्द चन्द्र सिंहको शासनकालमा निर्माण गरिएको थियो। किल्ला उत्कृष्ट इँटाले निर्माण गरिएको छ। किल्लाको अगाडि र पछाडिको भागमा दुईवटा प्रवेशद्वारहरू छन्। किल्लाको चारै कुनामा बुर्ज निर्माण गरिएको छ, जसको उचाइ 3.77 मिटर रहेको छ। प्रत्येक बुर्जमा 10 प्वालहरू बनाएका थिए। यसबाट शत्रुको गतिविधिलाई आगो लगाउन र निगरानी गर्न साना हतियारहरू प्रयोग गरिएको हुन सक्छ। भारतीय जनता पार्टीका विधायक पुराकायस्थाले अघिल्लो सरकारहरूले किल्लाको इतिहास लुकाएको आरोप लगाउनुभयो। असम विधानसभाको बजेट सत्रको दोस्रो दिन मंगलबार वित्तमन्त्री जयन्त मल्लबाडो र स्वतन्त्र विधायक अखिल गोगोई बीच चर्को बहस भएको थियो। सदनमा अखिल गोगोईले एक पटक फेरि कथित सिन्डिकेटको मुद्दा उठाउनुभयो, जसले केही समयका लागि हंगामा मचायो। यसमा वित्त मन्त्रीले व्यङ्ग्यात्मक शैलीमा भन्नुभयो, तपाईँको पसल बिस्तारै बन्द हुँदै जान्छ, बन्दोबस्त मिलाएको छ। जयन्त मल्लबाडोवाले भन्नुभयो कि अखिल गोगोईले सदनमा जेसुकै आरोप लगाए पनि त्यसको प्रमाण दिनुपर्छ, अन्यथा उहाँले सदनसँग माफी माग्नुपर्छ। उहाँले प्रमाण बिना पटक पटक आरोप लगाउनु उचित नभएको र आरोप तथ्यसहित प्रमाणित हुनुपर्ने बताउनुभयो। जैव विविधता अधिनियम 2002 अन्तर्गत मिजोरमको प्राकृतिक इतिहास संग्रहालयलाई भारतको 21 औं तोकिएको भण्डार गृहको रूपमा अधिसूचित गरिएको छ। पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्रालयले राष्ट्रिय जैविक विविधता प्राधिकरणको सिफारिसको आधारमा यस संस्थालाई तोकिएको भण्डार गृहको रूपमा अधिसूचित गरेको छ। तोकिएको भण्डारहरू भारतको जैविक विविधता शासन ढाँचाको एक महत्वपूर्ण घटक हुन्, जसले प्रमाणित जैविक नमुनाहरूको संरक्षण गर्न सेवा गर्दछ। संग्रहालयमा माछा, पदङ्ग, बिटल र पुतली जस्ता जीवहरू सहित चयन गरिएका वनस्पति र जीव जन्तुहरूको प्रमाणित नमुनाहरू राखिनेछ। यसका साथै आकाशवाणीबाट पूरा भयो।

समाचारको प्रसारणपछि श्रोताहरू अघि राखिरहेका छौं विविध कलाकारको स्वरमा केही लोक तथा आधुनिक गीतहरू। तौनु श्रोता कार्यक्रमको पहिलो सांगीतिक कोशीले स्वीकार्नुहोस् चन्द्रदीप वाइबा, सुदीप वाइबा अनि यमुना देवानको स्वरमा।

श्रोतागणले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवा। रेले प्रसारण भइरहेको छ विविध कलाकारको स्वरमा केही लोक तथा आधुनिक गीतहरू। त आउनुहोस् श्रोता, कार्यक्रमको अखिलो प्रस्तुति स्वीकार्नुहोस् बानीगा प्रधान अनि साथीहरूको स्वरमा, जहाँ शब्द छ आशिष थापाको अनि संगीत भूपेन्द्र राईको।

0: विविध कलाकारको स्वरमा अहिले प्रस्तुत थियो केही लोक तथा आधुनिक गीतहरू। यो प्रसारण हो आकाशवाणीको र अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी र इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले आज जकार्तामा भएको वार्तामा भारत इन्डोनेसिया व्यापक रणनीतिक साझेदारीलाई सुदृढ पार्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान बिन्ताङ आदिपूर्ण प्रदान गरिएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज राष्ट्रिय राजधानीमा हरियाली बढाउने उद्देश्यले एक पेड़ माँ के नाम अभियान अन्तर्गत 76 लाख बिरुवा रोप्ने अभियानको शुरूआत गर्नुभयो। स्वास्थ्य मन्त्री जेपी नड्डाले आज नयाँ दिल्लीमा क्षयरोगमुक्त भारत अभियान सम्बन्धी उच्च स्तरीय बैठकको अध्यक्षता गर्नुभयो र आगामी 3 दिनसम्म दक्षिण पश्चिम मनसुन उत्तर अरब सागर, गुजरात, हरियाणा, पंजाब र राजस्थानका केही स्थानमा सर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी र इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले आज जकार्तामा भएको वार्तामा भारत इन्डोनेसिया व्यापक रणनीतिक साझेदारीलाई सुदृढ पार्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुभयो। दुई नेताहरू रक्षा, महत्वपूर्ण खनिज, कृषि, स्टील, समुद्री सहयोग र उद्यमान प्रविधिहरू समेट्ने धेरै सम्झौता ज्ञापनमा हस्ताक्षरको साक्षी बनेका छन्। उहाँहरू जकार्तामा आई

0: प्रबन्धन सहयोग र औद्योगिक सहकार्य विस्तार गर्न सहमत भएको उल्लेख गर्नुभयो। श्री मोदीले यो साझेदारी विकास, सुरक्षा, प्रविधि, संस्कृति र शिक्षा लगायत धेरै क्षेत्रहरूमा अगाडि बढिरहेको बताउनुभयो। द्विपक्षीय सम्बन्धको भविष्यको बारेमा उहाँले भारत इन्डोनेसिया साझेदारीमा आजबाट नयाँ सुनौलो अध्याय शुरू हुने घोषणा गर्नुभयो। प्रधानमन्त्रीले आज हस्ताक्षर गरिएको सम्झौताले भारतको उच्च गुणस्तरीय र किफायती औषधिहरू इन्डोनेसियाका जनताका लागि अझ सजिलै पहुँचयोग्य बनाउने बताउनुभयो। उहाँले भन्नुभयो, भारतले इन्डोनेसियाली डाक्टर र स्वास्थ्य सेवा पेशेवरहरूको क्षमता निर्माणमा योगदान पुर्याउनेछ। प्रधानमन्त्रीले घोषणा गर्नुभयो, भारतको एकीकृत भुक्तान इन्टरफेस यूपीआई चाँडै इन्डोनेसियाको भुक्तानी प्रणालीसँग एकीकृत हुनेछ, जसले गर्दा व्यापार र यात्रा दुवैलाई सहज हुनेछ।
1: पीपल टू पीपल टाइज हमारे संबंधों की सबसे बड़ी शक्ति है। हमें बहुत खुशी है कि भारत की यूपीआई इंडोनेशिया के पेमेंट सिस्टम के साथ इंटीग्रेट होने जा रही है। इससे ईज ऑफ डूइंग बिजनेस और ईज ऑफ ट्रैवल दोनों को ही बल मिलेगा।
0: प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान बिन्ताङ आदिपूर्ण प्रदान गरिएको छ। इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले एक समारोहमा उहाँलाई उक्त पुरस्कार प्रदान गर्नुभयो। यसअघि प्रधानमन्त्री मोदीलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको थियो, जहाँ बालबालिकाहरूले दुवै देशको राष्ट्रिय झण्डा फहराउँदै गरेको देखिन्थ्यो। त्यहाँ उपस्थित बालबालिकाहरूले प्रधानमन्त्री श्री मोदी र राष्ट्रपति प्रबोवो सुबियान्तोलाई न्यानो स्वागत गरे। दुई नेताहरू द्विपक्षीय सम्बन्धका सबै पक्षहरूको समीक्षा गर्न प्रतिनिधि मण्डल स्तरीय वार्ता गरे र व्यापार, रक्षा, समुद्री सुरक्षा, डिजिटल प्रविधि, स्वास्थ्य, शिक्षा र सांस्कृतिक आदान प्रदानमा सहयोग बढाउने तरिकाहरूबारे छलफल गरे। वार्तापछि धेरै सम्झौताहरूमा हस्ताक्षर गरियो। प्रधानमन्त्री मोदीले यो भ्रमणलाई भारत इन्डोनेसिया सम्बन्धमा नयाँ अध्यायको शुरूआतको रूपमा वर्णन गर्नुभयो। उहाँले भन्नुभयो, दुवै देशहरू इन्डो प्रशान्त क्षेत्रमा शान्ति, स्थिरता र विकास सुनिश्चित गर्न मिलेर काम गर्न प्रतिबद्ध छन्। केन्द्रीय गृहमन्त्री अमित शाहले आज राष्ट्रिय राजधानीमा हरियाली बढाउने उद्देश्यले एक पेड माँ के नाम अभियान अन्तर्गत 70 लाख बिरुवा रोप्ने अभियानको शुरूआत गर्नुभयो। यस अवसरमा बोल्नुहुँदै श्री शाहले यो अभियानलाई दिल्लीको पर्यावरणलाई रूपान्तरण गर्ने दिशामा एक महत्वपूर्ण पहलको रूपमा वर्णन गर्नुभयो। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीले पर्यावरण संरक्षणलाई प्रवर्धन गर्न एक पेड माँ के नाम अभियान शुरू गर्नुभएको उल्लेख गर्नुभयो। गृहमन्त्रीले सरकारले यमुना नदी सफा गर्न निरन्तर प्रयास गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, विगत एक वर्षमा 129 ढल प्रशोधन केन्द्रहरू सञ्चालनमा आएका छन्, जसले नदीमा प्रशोधित पानीको प्रवाह सुनिश्चित गर्दछ। उहाँले यो पनि प्रकाश पार्नुभयो, दिल्ली सरकारले नयाँ विद्युतीय सवारी नीति लागू गरेको छ र हरियो दिल्लीको दृष्टिकोणलाई साकार पार्न प्रतिबद्ध छ। श्री शाहले सबै नागरिकहरूलाई आफ्ना आमाहरूको सम्मानमा बिरुवा रोप्न अपील गर्नुभयो।
2: 6300 हेक्टर हरित रिज दिल्ली का फेफड़ा बनकर दिल्ली के पर्यावरण की सुरक्षा करेगी। 1 करोड़ से अधिक देसी पौधे, 35 लाख से ज्यादा बड़े बड़े वृक्ष के पौधे और 65 लाख अन्य झाड़ियां, बांस और औषधीय रोपे लगाने का काम होगा।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। स्वास्थ्य मन्त्री जेपी नड्डाले आज नयाँ दिल्लीमा क्षयरोगमुक्त भारत अभियान सम्बन्धी उच्च स्तरीय बैठकको अध्यक्षता गर्नुभयो, जसमा श्रम तथा रोजगार मन्त्री मनसुख मान्डविया र रक्षा राज्यमन्त्री सञ्जय सेठ पनि सामेल हुनुहुन्थ्यो। क्षयरोग उन्मूलनको लागि पूर्ण सरकारी दृष्टिकोण अप्नाउने आह्वान गर्नुहुँदै श्री नड्डाले सबै मन्त्रालयहरूलाई आफ्नो प्रयास तीव्र पार्न आग्रह गर्नुभयो र क्षयरोगमुक्त भारतको लक्ष्य प्राप्त गर्न युवाहरूको महत्वपूर्ण भूमिकामा जोड दिनुभयो। उहाँले राष्ट्रिय अभियानलाई गति दिन माई भारत राष्ट्रिय सेवा योजना र राष्ट्रिय केडेट कोरबाट स्वयंसेवकहरूको सक्रिय परिचालनको लागि पनि आह्वान गर्नुभयो। केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले 14 किलोमिटर लामो जोजिला सुरुङ जम्मू श्रीनगर करिडोरमा 36 वटा सुरुङ केदारनाथ रोपवे र कश्मीरदेखि कन्याकुमारीसम्म सुधारिएको सडक सम्पर्क जस्ता प्रमुख परियोजनाहरूले सम्पर्कलाई सुदृढ पार्दै देशको विकासलाई तीव्र पारिरहेको बताउनु भएको छ। नयाँ दिल्लीमा आयोजित विकसित भारत सम्मेलनलाई सम्बोधन गर्दै उहाँले पूर्वाधार नेतृत्व विकासतर्फ सरकारको प्रयासलाई प्रकाश

0: पार्नुभयो र शासन देश निर्माणमा जरा गाडिएको हुनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, राजनीतिले सामाजिक आर्थिक रूपान्तरणको लागि साधनको रूपमा काम गर्नुपर्छ। सरकारले सामाजिक सञ्जालमा चिनिया सेनाले भारतीय क्षेत्रमा 60 किलोमिटर घुसपेट गरेको झुटो दावी गर्ने भिडियोहरूको खण्डन गरेको छ। प्रेस सूचना ब्युरोको तथ्य जाँच एकाईले यो दावी झुटो भएको बताएको छ। यसले थप स्पष्ट पारेको छ कि प्रसारित भिडियोहरू यस विषयसँग सम्बन्धित छैनन् र भारत चीन सीमासँग सम्बन्धित छैनन्। आगामी 3 दिनसम्म दक्षिण पश्चिम मनसुन उत्तर अरब सागर, गुजरात, हरियाणा, पंजाब र राजस्थानका केही स्थानमा सर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तटीय कर्नाटक, गुजरात, कोंकण, गोवा र मध्य महाराष्ट्रका केही भागहरूमा आज भारी वर्षा हुन सक्छ। अरुणाचल प्रदेश, बिहार, छत्तीसगढ, पूर्वी राजस्थान, हिमाचल प्रदेश, आन्तरिक कर्नाटक, मध्य प्रदेश, पश्चिम बंगालको तराई क्षेत्र र सिक्किमका केही भागहरूमा भारी वर्षाको सम्भावना छ। दिल्ली, हरियाणा, चण्डीगढ, उत्तर पूर्वी भारतका केही भाग, ओडिसा, पंजाब र उत्तर प्रदेशमा पनि मध्यमदेखि भारी वर्षाको सम्भावना छ। आज कर्नाटक र तेलेङ्गानामा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ। अण्डमान निकोबर द्वीप समूह, आन्ध्र प्रदेश, बिहार, पश्चिम बंगालको गंगा क्षेत्र, जम्मू कश्मीर, लद्दाख, झारखण्ड, राजस्थान र उत्तर प्रदेशमा पनि आज पानी पर्ने सम्भावना छ। आज पनि महाराष्ट्रमा भारी मनसुनी वर्षा जारी छ। मौसम विभागले धेरै जिल्लाहरू, विशेष गरी पालघर, ठाणे, पुणे र नासिकका घाट क्षेत्रहरूको लागि चेतावनी जारी राखेको छ, जहाँ अत्यधिक भारी वर्षाको सम्भावना कायम छ। जयपुरको श्यामनगर पुलिस थाना क्षेत्रको 200 फिट बाइपासको क्षेत्रमा रहेको फुटपाथमा उभिरहेका 3 बालिकाको आज बिहान तीव्र गतिमा घुडिरहेको ट्रक फुटपाथमा ठोकिँदा घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा अन्य 2 जना गम्भीर घाइते भएका छन्। रिपोर्टका अनुसार तीव्र गतिमा घुडिरहेको ट्रकले पहिले सडकको फलामको रेलिङमा ठोकेर फुटपाथमा उभिरहेका मानिसलाई ठक्कर दिएको थियो। यो समाचार युट्युबमा @AIR कोटसेङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदी र इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले आज जकार्तामा भएको वार्तामा भारत इन्डोनेसिया व्यापक रणनीतिक साझेदारीलाई सुदृढ पार्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान बिन्ताङ आदिपूर्ण प्रदान गरिएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज राष्ट्रिय राजधानीमा हरियाली बढाउने उद्देश्यले एक पेड मा के नाम अभियान अन्तर्गत 70 लाख बिरुवा रोप्ने अभियानको सुरुवात गर्नुभयो र आगामी 3 दिनसम्म दक्षिण पश्चिम मनसुन उत्तर अरब सागर, गुजरात, हरियाणा, पंजाब र राजस्थानका केही स्थानमा सर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ। यसका साथै समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी साँझ 6 बजे उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं। रब समस्वरमा सुनौ यो देशभक्ति गीत।